0: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444131।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: सूचना
7: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
7: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर, वीरेन्द्रनगर नगरपालिका 2, बाङ्गे सिमल, टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
8: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
7: यही भदौ 20 गते शनिबारका दिन
10: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क वाना हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
11: रेडियो भेरी एफएम

0: सूचना
1: यही भदौ 20 गते शनिबारका दिन
2: सुपत पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
1: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6690।

0: California.
1: Extreme energy drink.
2: NM Vidara Bachat Khata. Pradesh ko Pragati Sangha Bachat ko Nata.
3: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो शेयर पनि
2: प्रदेशको प्रगति सँग
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: सबैको मन छुने
8: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 300 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल।
3: रेडियो भेरी एफएम 98.6
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई गर्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको ज्यान गएको पुष्टि, 194 जना अझै सम्पर्कविहीन, 75 जना सम्पर्कमा आए। दैलेखका अधिकांश स्थानीय तहका बजार पनि बाढ़ी तथा दुबानको जोखिममा, मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको ज्यान गएको पुष्टि भएको छ। बाढ़ीमा परि सम्पर्कविहीन हुनुभएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नवकुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 भर्खेघाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र शर्माले शव आफन्तले बुझेका बताउनु भएको छ। शव पहिचान भएपछि जेठान नाता पर्ने जुम्लाको कनका सुन्दरी गाउँपालिका 8 का 41 वर्षीय गणेश प्रसाद सञ्जाल सहितले शनाखत गरेको उहाँको भनाइ छ। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि मात्रै गत 9 गते रसुवा भन्सार कार्यालयमा सरुवा भई हाजिर हुनुभएको बताइएको छ। कर्णाली प्रदेशका प्रहरी प्रवक्ता सन्तोष सिंह राठौरले बाढ़ीका कारण सल्यानका एकजनाको पनि ज्यान गएको पुष्टि भएको बताउनु भएको छ। अझै कर्णालीका 194 जनाको अवस्था थाहा हुन सकेको छैन भने सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेका प्रहरीको तथ्याङ्क रहेको छ। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका 81 जना रहेका छन् भने सल्यानका 40 पुरूष, 11 महिला र 3 बालबालिका, सुर्खेतका 15 पुरूष र 1 महिला, मुगुका 6 पुरूष, 4 महिला र 1 बालक सम्पर्कविहीन छन्। यस्तै दैलेखका 5 जना पुरूष, जाजरकोटका 3 जना, रुकुम पश्चिमका 9 जना, कालीकोटका 6 जना, डोल्पाका 7 जना र हुम्लाका 7 जना अझै सम्पर्कविहीन रहेका छन्। दैलेखका अधिकांश स्थानीय तह बजार बाढ़ी तथा डुबानको उच्च जोखिममा परेका छन्। अधिकांश स्थानीय तहका बजार नदी किनारामा रहेकाले डुबानको जोखिममा परेको बताइएको छ। वर्षाका कारण खोला तथा नदी अनि खरेमा पानीको बहाव बढ़न थालेपछि दैलेखका अधिकांश नदी किनाराका बजारमा जोखिम बढ़ेको प्रहरीले जनाएको छ। कर्णाली नदीको बहाव बढ़ेर बस्तीतिर पस्ने र खरे खोला बढ़ेर बस्तीलाई क्षति पुर्याउन सक्ने जोखिम बढ़ेको बताइएको छ। जोखिम रहेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले बताउनु भएको छ। पानीको बहाव बढ़ेर बस्ती जोखिममा पर्न सक्ने क्षेत्रका नागरिकलाई सचेत भएर बस्न आग्रह गरिएको उहाँको भनाइ छ। विश्व फुटबल स्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताउनुभएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताउनु भएको छ। 39 वर्षीय मेस्सीले सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गर्नुभएको हो। मेस्सीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताउनु भएको छ। अर्जेन्टिनाको जर्सीका लागि आफू सधैं सक्दो प्रयासमा रहेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको पनि उहाँको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल्दै 125 गोल गर्नुभएको छ। उहाँ अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी पनि रहनुभएको छ। उहाँकै कप्तानीमा अर्जेन्टिनाले सन् 2022 कतारमा भएको विश्वकप जितेको थियो। त्यस्तै सन् 2021 र 2024 कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीकै नेतृत्वमा हात पारेको थियो। 2026 विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग पराजित भएपछि विश्वकप उपाधि जित्नबाट वञ्चित भएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मियामीलाई निरन्तरता दिने बताउनु भएको छ।
हवस् त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट्स सक्यौ, अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
5: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-907-26।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही भदौ 20 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।

0: 참 꽃괜찬 사치선무 다가오니 스트레스 곧 두스만 나버릇 날아가오니 나그대 꿀이 육다요 시탈 달려오니 꿀꿀 말리스게 미촌 인드라려오니 नवरत्न कूल ऑयल को दुई मिनट को मालिस ले रक्षा तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार

0: सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, वात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ता क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
6: रेडियो भेरी एफएम

0: Mania.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाकुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
13: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
10: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
14: रेडियो भेरी एफएम

0: गाउँको मिठो मनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो है।

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
8: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: रेडियो भेरी FM 98.6 x 2.7 MHz।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बेलुकी पाँच बजेको भेरी हाइलाइट्सबाट जिलु रावत नमस्कार। अहिलेसम्मका मुख्य खबरमा रसुवाको भुटेको सिंहदीमा आएको बाढ़ीमा परिकर्णालेका दुईजनाको मृत्यु, 194 जना सम्पर्कविहीन, 75 जना सम्पर्कमा आए। कर्णाली प्रदेश सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरनगर नगरपालिकाले 51 लाख दिने र कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभेलका लागि बेलारूसका कुद्रासोलाई अनुबन्ध गर्यो। रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने 194 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीमा परि सम्पर्कविहीन भएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नवकुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत रूपमा भन्सार कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 भर्खेघाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको शव आफन्तले बुझेको बताउनुभयो। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि मात्रै भदौ 9 गते रसुवा भन्सार कार्यालयमा सरुवा भएर हाजिर हुनुभएको थियो। यसै गरी बाढ़ीमा परि सल्यानको बागचर नगरपालिका 10 पीपल नेताका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका खड्काको पहिलो पोस्टिङ नै अन्तिम हुन पुग्यो। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। बाढ़ीमा विपत्ता भएको 4 दिनपछि गत 14 गते चितवनमा उहाँको शव फेला परेको परिवारले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौड़ले अझै कर्णालीका 194 जनाको अवस्था थाहा हुन नसकेको बताउनुभयो। सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका 81 जना पुरूष रहेका छन् भने सल्यानका 40 पुरूष, 11 महिला र 3 बालबालिका, सुर्खेतका 15 पुरूष र 1 महिला सम्पर्कविहीन भएका हुन्। यस्तै जाजरकोटका र मुगुका समान 6 पुरूष, 4 महिला, 1 बालक, 3 त्यस्तै रूकुम पश्चिमका 9, कालीकोटका 6, दैलेखका 5, डोल्पाका 2 र हुम्लाका 7 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएका कुल 194 मध्ये 159 पुरूष, 28 महिला र 7 जना बालबालिका रहेका छन्। कर्णाली प्रदेश सरकारले रसुवाको भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले भुटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको बताउनुभयो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार पारेको शिक्षा क्षेत्र योजना 83-92 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। शिक्षा क्षेत्रलाई आगामी 10 वर्षका लागि योजनाबद्ध रूपमा अघि बढ़ाउने निर्णय गरेको बताउनुभयो। यसै गरी वीरनगर नगरपालिकाले भुटेकोशी बाढ़ी पीड़ितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कार्यपालिकाको 91 बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ दिने निर्णय गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत रकम जम्मा गरी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग पुर्याउने निर्णय गरेको बताउनु भएको छ। र कर्णाली शिवराज नेपाल भलिबल लीग एनभेलका लागि बेलारूसका 8 सियोम कुडासोलाई अनुबन्ध गरेको छ। आउटसाइड हिटर कुडासोको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ। कुडासो कर्णालीमा आबद्ध हुने दोस्रो विदेशी खेलाड़ी हुनुहुन्छ। टोलीले यसअघि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाड़ीको रूपमा अनुबन्ध गरेको थियो। अर्को एक विदेशी खेलाड़ी भित्राएपछि टोलीले पूर्णता पाउनेछ। 6 टोलीको सहभागिता भदौमा भदौ 19 गते त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शुरू हुनेछ। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
8: लटिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
4: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल मालिसले।

0: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रक्षा तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल
4: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
9: रेडियो भेरी एफएम

0: the extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नसा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6096।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस गर्नु के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71-284 र 9740-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: खुसीको खबर,
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
8: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
8: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
8: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
8: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
9: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0383-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0383-522-045।

0: రాష్ట్ర
1: solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटे कोसेको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राज्यसभाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्ण भीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
2: तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौ। त्यसैले आत्तिहाल्नु पर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-2161, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न 8 जिल्लामा 1000 भन्दा धेरै शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 300 21 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। त्यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य आज 7 दिन पनि चलिरहेको छ। यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार हुँदा 324 जना विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन झण्डै 4,000 व्यक्ति मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य पनि भइरहेको छ। यसका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमीनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
1: यसैबीच गएको बुधबार 81 हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोडेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोशीको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी घुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन। यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ।
0: नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये एक बालिका 11 पुरूष र 12 महिला रहेका छन्। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। यस्तै रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाण्डुको गोकर्ण जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि पहिचान नखुलेका शवको डीएनए नमूना संकलन फिंगर प्रिन्ट र फोटो लिएको छ। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ।
1: यसैबीच भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको नारायणी नदीमा भेटिएका शव मध्ये 169 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार भेटिएका 216 शव मध्य अहिलेसम्म 159 शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो। पहिचान नभएका शवहरू कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। भेटिएका मध्ये 17 शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा रहेको रासपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै पक्ष मिलेर विपदको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अहिले भइरहेको खोजी र उद्धार कार्य, प्रभावितलाई राहत वितरण तथा अबको व्यवस्थापन लगायतका विषयमा छलफल भयो। छलफलमा सहभागी अन्य दलका नेताहरूले पनि संकटको यो बेला आफूहरूले सरकारलाई आवश्यक साथ र सहयोग गरिरहेको बताएका छन्। संघीय सरकारले 3 तहका सरकारबीच थप समन्वय गर्नुपर्नेमा नेताहरूको जोड़ छ। बैठकमा विभिन्न राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए। यसअघि बुधबार बाढ़ी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारी सम्बन्धी 10 बुँदे साझा संकल्प पारित गरेको थियो। आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपदको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले लाज मान्दा समस्या देखिएको बताएको छ। सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसीले सुरुङमा थुनिएका प्राविधिकहरूको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता समेत व्यक्त गर्नुभयो।
1: यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा सभाध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। विपदको विषयलाई आजको बैठकमा उठाउँदै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ।
0: यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बजार अनुगमन र आपूर्तिको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। आज 7 दिन पनि खोजी र उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या रासोपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारिरहेको झाङमुङ पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत ठूलबहादुर पाण्डेलाई इमेल मार्फत झाङमुङ पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमुङ पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। झाङमु पोर्ट बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो।
0: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र संचालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। 3-4 मेसिन परिचालन गरी काम गर्दा कम्तीमा दुई हप्तामा कृष्णवीर क्षेत्रको सड़क संचालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।
1: यसैबीच विपदको समयमा बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न आजदेखि थप अनुगमनका लागि टोली परिचालन भएका छन्। विशेष गरी काठमाडौँ उपत्यका केन्द्रित रहेर अनुगमन थालिएको छ। बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन सक्ने भन्दै आजदेखि बजार अनुगमनका लागि थप टोली परिचालन गरिएको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित हुँदै आएकोमा अहिले थप 10 टोली खटिएका छन्। भोटेकोशी बाढ़ी कृष्ण भीरको पहिरोले सड़क अवरूद्ध भएकाले बजारमा कालोबजारी र कृत्रिम अभावको जोखिम छ। यसलाई रोक्नेतर्फ पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। परिचालन भएका टोलीले बजारमा हुन सक्ने अनियमितता रोक्न कसरी सहयोग गर्लान् भनेर साथी सम्झना महर्जनले मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोध्नु भएको छ।
2: टिमहरू बढाएर कभरेज बढाएर लैजान खोजेको अवस्था हो। चाडबाडको नजिक पुग्दाखेरि बजार अलि चलायमान हुन्छ, उपभोक्ताले खरिद गर्ने क्रम पनि बढ्छ। अहिले त अझै विपदहरू पनि थपिएको छ, होइन, कहीँ आपूर्ति प्रणाली पनि समयमा नहुन सक्छ। त्यस्तो अवस्थामा यो मौकामा अब धेरै व्यवसाय त जिम्मेवार हुनुहुन्छ, तथापि कसैले अब चाहिँ अलि गैर व्यवसायिक क्रियाकलाप गर्यो भने त्यसलाई रोक्ने र बजारलाई स्वच्छ बजारमा परिणत गर्ने उद्देश्य नै हो यो अनुगमन।
11: एकातिर सड़कको समस्या, अर्कोतिर आपूर्तिमा समस्या, उपभोक्ताहरू पनि चिन्तित छन्, होइन, के हुन्छ भन्ने त्रासमा छन्, होइन। उपभोक्तालाई चाहिँ कसरी तपाईँहरूले चाहिँ यस विषयमा विश्वस्त दिलाउन सक्नुहुन्छ त?
2: यो आवश्यक पनि छ। जस्तो पृथ्वी राजमार्ग सधैँ जसो आपूर्ति हुने, होइन, धेरै आवत जावत हुने मार्ग अहिले अवरुद्ध छ, केही दिन खुल्ने सम्भावना पनि छैन। जस्तै अब त्रिभुवन राजपथ नेपालकै पहिलो राजपथ चाहिँ सञ्चालनमा छ। हेटौँडा जाने दक्षिणकालीवाला बाटो पनि सानो सवारी साधनको लागि सुचारू छ। त्यसै गरी कान्ति राजपथ सुचारू छ अनि बीपी राजमार्ग सुचारू छ। त्यसैले हामीले के प्लानिङ गरिरहेको अवस्था छ भने, सम्झनाजी, आपूर्ति जन्ने सामग्री बोकेर आउने, खाद्यान्न बोक्ने, पेरिसेबल आइटम बोक्ने, पेट्रोलियम बोक्ने साधनहरूलाई हेटौँडाबाट यो त्रिभुवन राजपथ हुँदै उपत्यका भित्रिने र त्यो बेलामा ती सवारी साधन आइरहेको बेलामा अरू साधनलाई त्यहाँ अलाउ नगर्ने गरी मिलाइएको अवस्था छ। र त्यसरी आपूर्तिको साधनहरू आएर काठमाडौँमा अनलोड गरिसकेपछि तिनीहरू कान्ति राजपथ भएर फर्किन्छन्। फर्कँदा चाहिँ कान्ति राजपथ प्रयोग गर्ने गरी सल्लाह भएको छ र अब यात्रुको हकमा फरक टाइममा फेरि व्यवस्थापन गरिएको छ। अवस्था छ भने, सम्झनाजी, आपूर्ति जन्ने सामग्री बोकेर आउने, खाद्यान्न बोक्ने, पेरिसेबल आइटम बोक्ने, पेट्रोलियम बोक्ने साधनहरूलाई हेटौँडाबाट यो त्रिभुवन राजपथ हुँदै उपत्यका भित्र

0: उपभोक्ता वर्ग आम जनसमुदाय सबैमा के आग्रह छ भने हामी आत्तिहाल्नुपर्ने अवस्था छैन, विकल्पहरू छन्। पृथ्वी राजमार्गमा पनि डाइभर्सन गरेर अर्को मार्ग खोल्ने प्रयास पनि भइरहेको छ। अहिले तत्काल चाहिँ हामीले आपूर्ति श्रृंखला नछुट्टिने गरी यो क्रमिक रूपमा आपूर्ति भइरहने गरी र बजारमा यो ग्यासहरू लगाएर सबै सामग्री उपलब्ध हुने गरी नै व्यवस्थापन गरेको निवेदन गर्छु।
1: व्यवसायहरूलाई यहाँले सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
0: व्यवसायहरू भनेको झनै बुझेको हुनुहुन्छ, झनै जिम्मेवार हुनुहुन्छ भन्ने रूपमा मैले लिन्छु। उहाँहरूको छाता संगठन पनि छ, उहाँहरूको व्यवसाय आचार संहिता पनि छ, त्यसको परिपालन गरेर अलिक मुश्किल अलिक कठिन परेको समयमा मुलुकलाई राज्यलाई सरकारलाई सहयोग गर्ने ढंगले उहाँहरू प्रस्तुत हुनुहुनेछ भन्ने नै आग्रह गर्न चाहन्छु। र उपभोक्ताहरूलाई पनि अलि आफू जागरूक बनेर कस्तो सामान किनिरहेको छु, कहाँ किनिरहेको छु, कति मूल्यमा किनिरहेको छु, डेट छ कि डेट गइसकेको अवस्था छ, यी सबै कुराहरूमा जागरूक भएर उहाँहरू चाहिँ क्रेता बन्ने अथवा उपभोक्ता बन्ने र बिल पनि माग्ने यो परम्पराको शुरूआत गर्न मैले उपभोक्ता वर्गलाई पनि विशेष अनुरोध गर्न चाहन्छु।
1: अब जागरूक हुन त यहाँले सुझाव दिनुभयो होइन, संक्रान्तमा छ, आत्तिएको अवस्थामा छ, उपभोक्तालाई चाहिँ यो बेला के सुझाव दिनुहुन्छ?
0: उपभोक्ता वर्गलाई मेरो आग्रह के हो भने अब राज्यले अब यो समस्या पर्यो, बाटो बन्द भयो भनेर चुप लागेर बसेको अवस्था छैन। हामी सबै गृह मन्त्रालयदेखि लिएर यो विपद प्राधिकरणदेखि लिएर स्थानीय प्रशासन, स्थानीय तह होइन प्रहरी प्रशासन सबै मिलेर यो आपूर्ति प्रणालीलाई हामीले सुचारू पनि गर्छौं, तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौं। त्यसैले आत्तिहाल्नुपर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढ़ाउँछौं र पृथ्वी राजमार्ग नखुल्दाखेरि पनि समस्या नपर्ने गरी बजारको व्यवस्थापन हुन्छ भनेर बुझिदिनु होला, यही आग्रह गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: यही भदौ 20 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन दास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बास, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
2: उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। भोटेकोशीको बाढ़ीले त्रिशुली नदीमा रहेका 35 भन्दा धेरै पुल बगाएको छ। यो क्षतिपछि सड़क विभाग पुल निर्माण सम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ। बाढ़ीका कारण क्षति पुगेका सड़क तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डाक्टर विजय जैशीले अब पुलको डिजाइन परम्परागत ढंगले गर्न नहुने बताउनुभयो। यसपटकको बाढ़ीले नेपालमा पुल निर्माण सम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण भविष्यमा विपद थप बढ़न सक्ने भएकाले अब पुल निर्माण सम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएकोमा उहाँको जोड़ छ। नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्ने र पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो

0: नोक्सान भएका र अग्ला पुल निर्माण गर्ने गरी मापदण्ड बनाउनु पर्ने उहाँले बताउनुभयो। रणनीतिक र लाइफलाइन पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा सड़क विभागले छलफल अघि बढ़ाएको पनि महानिर्देशक जयसीले जानकारी दिनुभयो।
1: आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी क्षेत्रमा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै लमजुङको खोदी बजारमा झण्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटरसम्म वर्षा मापन भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
0: लगातार 6 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अंकले घटेर 2522.66 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज माथिल्लो मैलुन खोला जलविद्युतको शेयर 7.15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 8.5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3.64 अर्ब करोड़को कारोबार भएकोमा आज 341 कम्पनीहरूको 76,13,000 कित्ता शेयर 2.90 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ।
0: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्षको पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइन्छ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्छन्। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ।
1: अब एउटा विदेशको खबर। अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि व्हाइट हाउसले आज तथ्यपत्र मार्फत सम्झौताका प्रमुख प्रावधान सार्वजनिक गरेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी नर्थ अमेरिकन ब्लू इनर्जी पार्टनर्स एनएबीईपीलाई झण्डै 65 अर्ब ब्यारेल प्रमाणित भण्डार भएका 17 क्षेत्र सञ्चालनका लागि 100 वर्षको अनुमति प्रदान गरेका छन्। यसको सट्टामा एनएबीपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको अफिस अफ स्ट्राटेजिक क्यापिटललाई आफ्नो मूल कम्पनीमा 35% इक्विटी हिस्सेदारी प्रदान गरेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक रोबर्ट मोरेनोलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ। 48 वर्षीय मोरेनोलाई आउँदो नोभेम्बरसम्मका लागि अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त गरिएको कोरियाली फुटबल संघ केएफएले जनाएको छ। सन् 2026 विश्वकपमा समूह चरणबाटै टोली बाहिरिएपछि गएको जून महिनामा मुख्य प्रशिक्षक वाङ म्युङ बोले पदबाट राजीनामा दिएका थिए। अब मोरेनोले दक्षिण कोरियाका आउँदो 6 खेलको जिम्मेवारी सम्हाल्नेछन्। विदेशी उम्मेद्वारहरू समेत समेटिएको महिनौ लामो खोजी प्रक्रिया त्यागेर एउटा छोटो बैठकपछि हङलाई नियुक्त गरेपछि उनको नियुक्तिमाथि प्रश्न समेत उठेको थियो। केएफए बोर्डले सेओनानमा बसेको बैठकमा मोरेनोको नियुक्तिलाई अनुमोदन गरेको हो। उनको प्रारम्भिक सम्झौता नोभेम्बर 27 रहनेछ। केएफएले खुल्ला छनौट प्रक्रिया मार्फत राष्ट्रिय टोलीको व्यवस्थापक चयन गरेको यो पहिलो पटक भएको जनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3,916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
1: राजसपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
0: कृष्णा भीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालो कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
1: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
0: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु, 194 जना सम्पर्क विहीन, 75 जना सम्पर्कमा आए।
1: कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने।
0: यसपालि बाँकेका 8,500 घर परिवारका 35,000 भन्दा धेरै बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने पूर्वानुमान।
1: र कर्णाली शिवराज नेपाल भलिबल लीग एनिभेलका लागि बेलारूसका कुब्रासोवलाई अनुबन्ध गर्यो।
0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने 194 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीमा परि सम्पर्कविहीन भएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नव कुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 भर्खे घाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको शव आफन्तले बुझेको बताउनुभयो। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि मात्रै भदौ 9 गते रसुवा भन्सार कार्यालयमा सरह भई हाजिर हुनुभएको थियो। यसै गरी बाढ़ीमा परि सल्यानको बाक्सो नगरपालिका 10 पीपल नेटाका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकाल्नुभएका खड्काको पहिलो पोस्टिङ नै अन्त्यम हुन पुग्यो। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। बाढ़ीमा बेपत्ता भएको 4 दिनपछि गत 14 गते चितवनमा उहाँको शव फेला परेको परिवारले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले अझै कर्णालीका 194 जनाको शव अवस्था थाहा हुन नसकेको बताउनु भएको छ। सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका 81 जना पुरूष रहेका छन् भने सल्यानका 40 पुरूष, 11 महिला र 3 बालबालिका, सुर्खेतका 15 पुरूष र 1 महिला समेत सम्पर्कविहीन रहेका छन्। यस्तै जाजरकोटका मुगुका 6 जना पुरूष, 4 जना महिला, 1 बालक र रूकुम पश्चिमका 9, कालीकोटका 6, दैलेखका 5, डोल्पाका 2 र हुम्लाका 7 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएका कुल 194 मध्ये 159 पुरूष र 28 महिला तथा 7 जना बालबालिका रहेका छन्।
0: कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। कर्णाली प्रदेश मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पसाईले भोटेकोशी बाढ़ीमा प्रभावित क्षेत्रको राहत, उद्धार, पुनस्थापना तथा क्षति ग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय भएको बताउनुभयो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 देखि 2092 स्वीकृत गर्ने निर्णय गरेको छ। शिक्षा क्षेत्रलाई आगामी 10 वर्षका लागि योजनाबद्ध रूपमा अघि बढ़ाउने निर्णय गरिएको बताइएको छ। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि भोटेकोशी बाढ़ी प्रभावितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने भएको छ। कार्यपालिकाको 91 बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ दिने निर्णय गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत रकम जम्मा गरी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग पुर्याउने निर्णय गरिएको बताउनु भएको छ।
1: एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 8 जिल्लामा यी शव भेटिएको बताएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार गरिएको छ भने 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको कामका लागि 21,314 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम पनि निरन्तर भइरहेको छ।
0: बाँकीको नौबस्ता कारागारमा रहेका 466 जना कैदी बन्दीले रसुवा र नुवाकोटका बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि 49,510 रूपियाँ सहयोग गरेका छन्। कारागारको बी ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपदको समयमा आफूहरू पनि प्रभावित नागरिकको पीड़ामा साथ दिन चाहेको भन्दै बन्दीहरूले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ। नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीले बन्दी स्वैच्छिक रूपमा गरेको यो सहयोग मानवीय संवेदनाको उत्कृष्ट उदाहरण भएको बताउनु भएको छ।
1: मुगुको छायाना थारा नगरपालिका 8 झ्यारीमा सड़क निर्माणका क्रममा यातायात सञ्चालनमा समस्या भएपछि यात्रीले शास्ति भोग्नु परेको छ। सामान्य अवस्थामा 1-2 घण्टामा पुग्ने सदरमुकाम गमगढ़ी पुग्न 1 हप्तासम्म लाग्ने भएको उनीहरूको गुनासो छ। सड़क निर्माणको जिम्मा पाएको कम्पनीले सड़क चौड़ा बनाउने क्रममा यातायात सञ्चालनका लागि पर्याप्त व्यवस्थापन नगर्दा शास्ति खेप्नु परेको स्थानीयको गुनासो रहेको छ। छायाना थारा नगरपालिका 8 का रतन रावतले सड़क निर्माणका क्रममा ठाउँ ठाउँमा अवरोध हुने र अवरोध हटाउन समय लाग्ने गरेका कारण सदरमुकाम गमगढ़ीसम्मको आवाजावत प्रभावित भएको बताउनुभयो। सड़क निर्माण आवश्यक भए पनि निर्माणका क्रममा यातायात नै ठप्प हुने अवस्था सिर्जना गर्न नहुने उहाँको भनाई छ। सल्यान घर भएका सवारी चालक विष्णु जयसीले सामान्य अवस्थामा झ्यारीबाट सदरमुकाम गमगढ़ी 1 घण्टामा पुग्न सकिने भए पनि सड़क चौड़ा बनाउने नाममा अहिले बाटोको अवस्था निकै खराब भएको बताउनुभयो। सड़क निर्माणका क्रममा यात्रुले शास्ति दिन निर्माण कम्पनी र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु पर्ने माग पनि स्थानीयले गरेका छन्। सड़क निर्माण गर्दा वैकल्पिक मार्गको व्यवस्था गर्न वा अवरोध भएको सड़क तत्काल खुलाउनु पर्ने उहाँको भनाइ छ। जुम्लाको चन्द्रनाथ नगरपालिका 1 का स्थानीय राम नारायण उपाध्यायले सड़क अवरूद्ध भएपछि सवारी साधन नियमित सञ्चालन हुन नसक्दा यात्रुले बाटोमै रोकिएर बस्नुपर्ने अवस्था आएको बताउनुभयो। गाउँबाट सदरमुकाममा कृषि उपज लैजान तथा सदरमुकामबाट दैनिक उपभोग्य सामग्री गाउँ ल्याउन कठिनाई भएको छाना थारा नगरपालिका 7 का जुनु साईले बताउनु भएको छ।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।

0: extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्लो परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
5: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिजन बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
7: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
8: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
9: रेडियो भेरी एफएम
10: तपाईँले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु 194 जना अझै सम्पर्कविहीन 75 जना सम्पर्कमा कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने वीरेन्द्रनगर नगरपालिकाले 51 लाख रूपियाँ दिने लगायतका खबर प्रस्तुत गर्यौं
3: अब बाँकी खबर जाजरकोटमा ग्रामीण सड़क लामो समयदेखि अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ जाजरकोटका धेरै जसो ग्रामीण सड़क असार महिनादेखि नै अवरुद्ध हुँदा यस्तो समस्या देखिन थालेको हो लामो समयदेखि लुम्बिनी रारा राजमार्ग अवरुद्ध भएका कारण कुसे गाउँपालिका र बारेकोट गाउँपालिका जाने यातायातका साधन गन्तव्यमा पुग्न पाएका छैनन् ट्र्याक्टर तथा ट्रकको माध्यमबाट सामान ढुवानी हुने पालिकामा हाल ढुवानी हुन सकिरहेको छैन कुसे गाउँपालिका 5 का वडाध्यक्ष हरिबहादुर सिंहले लामो समयदेखि सड़क अवरोधका कारण दैनिक उपभोग्य सामानको अभाव हुन थालेको बताउनुभयो यातायातका ढुवानी साधन नचल्दा चामल दाल तेल लगायतका सामानको अभाव देखिएको उहाँको भनाइ छ। बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले यातायातका साधन नचल्दा ढुवानीको अभावमा दैनिक उपभोग्य सामानको अभाव बढ़दै गएको बताउनुभयो। गाउँमा चामलको अभाव बढ़ेको स्थानीयबाट गुनासो समेत आएको उहाँको भनाइ छ। कुसे गाउँपालिका आठौं पैंका स्थानीय नवीन सिंहले लामो समयदेखि यातायात अवरूद्ध हुँदा गाउँमा स्थानीय बजारमा उपभोग्य सामान पाउन छाडेको बताउनुभयो। जाजुकोटका सातवटा पालिकामा 77 वडा मध्ये 70 भन्दा बढ़ी वडामा सड़क सञ्जाल जोड़िए पनि बर्खायाममा सड़क अवरूद्ध हुँदा यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइरहेको छ।
10: यता शिवालय गाउँपालिका जोड़ने सड़क स्तर उन्नतिको काम भने 4 वर्षदेखि शुरू गर्न थालिएको छ। शिवालय गाउँपालिका एकको शिवालय कचाली जोड़ने सड़क खण्ड अन्तर्गत मोर्कदेखि शिवालय गाउँपालिकासम्म 9 किलोमिटर सड़क सम्झौता गरेको लामो समयपछि सड़क स्तर उन्नति सहित कालोपत्री गर्न थालिएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतसँग 2080 माघ मसान्तसम्म सम्पन्न गर्न 30,75,00,000 रूपियाँमा 2079 माघ 19 गते सम्झौता भएको थियो। सड़क स्तर उन्नति सहित कालोपत्रेको जिम्मा लिएका ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र पारेको सड़कको काम अहिले भने शुरू हुन थालेको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख राजकुमार गोयतले सड़क स्तर उन्नति सहित कालोपत्रेका लागि सम्झौता गरेका ठेकेदारको ढिलासुस्तीका कारण समस्या भएको बताउनुभयो। अहिले म्याद थप गरी 2083 माघ 3 गतेसम्म सम्पन्न गर्न भनिएको छ।
3: रोकम पश्चिमको सेमरुतु बजार बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ। राति राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका 2 स्थित सेमरुतु बजार 3 तिरबाट आउने खोलाको किनारमा रहेको छ। यो बजार पालिकाको मुख्य व्यापारी केन्द्र समेत हो। गाउँपालिकाका अध्यक्ष गणेश केसीले सेमरुतुमा रुगा खारा र मुरूतर्फबाट आएको 3 खोला मिसिएर सिमृत्यु खोला बनेको बताउनुभयो। यही सिमृत्यु खोलाको किनारमा बाख्रिँदै गएको बस्ती र सार्वजनिक संरचनाहरू जोखिममा रहेको उहाँको भनाइ छ। खोला साँगुरो बनाएर विभिन्न संरचना बनाइएको र छेउछाउमै बस्ती बाक्लो हुँदै गएकाले ठूलो विपदको जोखिमको सम्भावना रहेको अध्यक्ष केसीको भनाइ छ। सिमृत्युमा करिब 150 घरधुरी छन्। यसका साथै खोलाको एकातर्फ सिमृत्यु क्याम्पस त्रिवेणी माध्यमिक विद्यालय लगायतका स्थानीय घरहरू रहेका छन् भने अर्कोतर्फ बजार क्षेत्र रहेको छ। यसैगरी प्रहरी चौकी स्वास्थ्य चौकी लगायतका संरचना समेत जोखिमपूर्ण स्थानमा निर्माण भएका छन्।
10: यस वर्ष बाँके जिल्लाका 8,500 घर परिवार 35,000 जनसंख्या बाढ़ी र डुबान प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले तयार पारेको मनसून पूर्व तयारी कार्ययोजना अनुसार यस वर्षको मनसूनमा बाँकेमा 8,500 घर परिवार 35,000 जनसंख्या बाढ़ी र डुबानको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको हो। जिल्लामा बाढ़ी र डुबानबाट हुने सम्भावित जोखिम कम गर्न सबै प्रकारको पूर्व तयारी गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन गेवालीले बताउनुभयो। उहाँले रसुवामा बाढ़ी आएपछि सचेतना अपनाउँदै बाँकेमा सम्भावित बाढ़ी र डुबानको जोखिम रहेका स्थानमा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरिएको बताउनु भएको छ। सूचना व्यवस्थापन अधिकृत गेवालीका अनुसार पहाड़ी जिल्लाहरूमा वर्षा भइरहेकाले जिल्लाका जोखिमको सम्भावित क्षेत्रमा पूर्व तयारीका सबै काम गरेर बस्न आग्रह गरिएको छ।
3: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 98586-56455।
5: सूचना। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। सूचना।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907।
6: रेडियो भेरी एफएम।
3: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लाग्यौं बाँकी खबरतर्फ। बाँकीका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्ने चिन्ता बढ़ेको बताएका छन्। उनीहरूले जेन्तेन रोपाई सम्पन्न गरिए पनि धानमा गाँज लाग्ने बेला मल आवश्यक भएकाले मल नपाउँदा उत्पादन घट्ने चिन्ता रहेको बताएका हुन्। खजुरा रानियापुरका किसान सुल्तान खाँले शुरूमा रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल चाहिएको बेला मल नपाउँदा यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ताले सताएको गुनासो गर्नुभयो। डुडुवा कम्दीका किसान नरेश यादवले पनि धानमा गाँज लाग्ने बेला मल अति आवश्यक भएकाले मल नपाउँदा लगानी खेर जाने जोखिम बढ़ेको बताउनुभयो। किसानहरूले विगतमा मल नपाउँदा सीमापारीबाट ल्याएर काम चलाउँदै आएकोमा यसपटक नाकामा अति नै कड़ाई गरिएकोमा मल नपाएको गुनासो गरेका छन्। कृषि ज्ञान केन्द्र बाँकेले पनि जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो गरेको जनाउँदै आवश्यकता अवस्था यस्तै रहेमा उत्पादन घट्ने जानकारी दिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जिल्लामा 99.5% रोपाई भए पनि चाहिएको बेला मल नपाउँदा उत्पादन प्रभावित हुन सक्ने चिन्ता बढ़ेको बताउनु भएको छ।
5: बाँकी स्थित नेपाल भारत नाकाको नेपालगंज रोडबाट सधैँ सिधै भारतको अयोध्या गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा शुरू भएको छ। यो रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनका साथै व्यापार व्यवसायको पनि नयाँ ढोका खुल्ने जनाएको छ। लामो समयपछिको प्रतीक्षापछि सञ्चालनमा आएको रेल सेवाले नेपालबाट भारतको अयोध्या गोरखपुर र बनारससम्म जाने नेपाली तीर्थयात्रु तथा ती स्थानबाट नेपालगंजको बागेश्वरी मन्दिर प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुलाई सहज हुने पर्यटन प्रबन्धन उच्च मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो।
3: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलका लागि बेलारूसका आर्सियोम कुड्रा सौलाई अनुबन्ध गरेको छ। आउटसाइड हिटर क्रुडा साउको आगमनसँगै कर्णाली शिवराजको आक्रामक थप बलियो हुने अपेक्षा गरिएको छ। कुड्रा सौ कर्णालीमा आबद्ध हुने दोस्रो विदेशी खेलाड़ी हुनुहुन्छ। टोलीले यसअघि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको थियो। अर्को एक विदेशी खेलाड़ी भित्रिएपछि टोलीले पूर्णता पाउनेछ। छ टोलीको सहभागितामा भदौ 19 गते त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल शुरू हुनेछ।
5: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु। 194 जना सम्पर्कविहीन 75 जना सम्पर्कमा आए।
5: कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने। वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने।
3: यसपालि बाँकेका 8500 घर परिवारका 35,000 भन्दा धेरै बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने अनुमान।
5: र कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलका लागि बेलारूसका कुड्रा सोलाई अनुबन्ध गर्यो।
3: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
6: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: Extreme energy drink.
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: Radio Bini FM Radio Bini FM
3: Radio Bini FM 98.6
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: Radio Bini FM Radio Bini FM
3: Radio Bini FM 98.6 102.7 MHz

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाड़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोस्ती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज।
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी संचालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लभडाँडा सिरखानी खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि संचालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरिरहेको छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झोलुङ्गे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको किसान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भएका थोरै स्थानमा चाहिँ मेघ गर्जन वर्षा देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मध्य प्रदेश कोशी र सुदूरपश्चिम प्रदेशको तराई भएका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा देखिएको छ। आज राति वर्षधरी कोशी बागमती र गण्डकीको रिस्टक तिवारी र पहाडी भूभाग तथा लुम्बिनीको रिस्टक पहाडी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तथापि देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी भाडीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कुपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
0: सन्तोषी राहुल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने।
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यास बिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातमालो गर्दैछौ अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ
0: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ
10: मृत शरीर मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
12: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
11: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
11: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्लेलाई एकैछिन सुनौ
13: आंशिक अंग मात्रै फेला परेका खास गरी पहिचान नभएका शवहरू छन् त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो यसको एउटा वैज्ञानिक परीक्षण जो डीएनए छ डीएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो यसको लागि अब डीएनए कसरी दिन सकिन्छ? जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ, त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिंगर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिंगर प्रिन्ट भयो, त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डीएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबु आमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौं। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेशन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अंग सहितको जुन शवहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ। र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डीएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौं, भण्डारण गरेका छौं, सुरक्षित रूपमा राखेका छौं सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
0: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ, तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाइ छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
10: मृत शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी कनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ सरकार सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ, तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रहरूमा उहाँहरूले चाहिँ पानी जाने रोगको सम्भावना नहुँदैन।
0: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा नुवाकोट धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैह्रोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी राखिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबिटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
3: खुसीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
9: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
3: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
2: प्रदेशको प्रगतिसँग।
5: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
7: यही भदौ 20 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
5: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383 590 693।
2: रेडियो भेरी एफएम।

0: the
1: extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: मेरो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन।
4: नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले

0: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
0: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
0: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
0: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
0: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर समेत नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
1: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: energy of hell. Hagen and a honey coil upon ya.
1: Extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सबैको मान्छु नै
4: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली प्रदेश के एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेत में यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनु हुने भएकाले संबंधित रोग का बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: रेडियो भेरी एफएम तपाईको मोबाइलमा 3 महिना तिर्नु

0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
2: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार सबैसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य सम्बन्ध सबै ठाउँमा परिचालन भइरहेको छ।
1: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका सयौं व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 दिनदेखिको लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनी सत्तामा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले, ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
2: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिएजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहेको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
2: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईसँग माफी पनि माग्न चाहन्छु कति ठाउँमा हाम्रो गल्ती भयो होला कति ठाउँमा हामी पुग्न सकेनौँ होला राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा र यो तीन दिन चार दिन जति हामीले आशा बोकेर भए पनि हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू यसमा हामीले बेसी फोकस गरेको हुन्छ
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ अधिकांशको शनाखत भएको छैन पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी
3: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरी अस्पतालमा कामहरू शुरू भएको छ काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमा केही डीएनए परीक्षण गरेर यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढ़ाएको छ
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन् त्यसै मध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर 30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो 4 मिटर चौडा 3 मिटर अग्लासम्म ठुल्ठूलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ अहिलेसम्म 4 ठुल्ठूला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौं 5 चट्टान फोर्दैछौं तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठूलो बाउन्डर देखियो त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौं तर मुख ओपन गरेर भएन त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउन्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा नेदो र गेग्रानलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न शुरू गर्छौ सुरुङभित्र चाहिँ मुखमा नेदो मात्रै छ त्यहाँ रुख काटेको ठूला ठूला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई त्यो हामीले निकाल्यौं त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठूलो बाउलर भित्र गएको छैन लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ अब त्यो फ्रस्ट गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ त्यहाँ गएर बसेको अवस्था हुन सक्छ
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने सञ्जय ढकालसँग कुरा गर्दै बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन् त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ तिनीहरू चाहिँ अहिले आउन सक्दैन अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ किनभने टावर के पनि भएको छैन त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा खेती पुगेको छ
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखिया छ त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुन सक्लान्
7: के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा त एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन। सुरुङभित्रको पारस भित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ। त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब प्रयास भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
7: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने बस्ने नै पावर हाउस हो। त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्म बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ।
7: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ कोरियन पनि आएको भन्ने मिलिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिम आएको भए गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकसशाली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो। छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुपर्छ।
7: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन। यसबाट हामीले ठुलो पार सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउस भित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन डोक्स कसरी डिजाइन गर्ने, होइन त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउस भित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ। पावर हाउस भित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी जानु पर्यो, होइन हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउने यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावर ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
7: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो विधिवम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डुसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
8: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 वटा उद्योग मध्ये 18 वटा उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ।
0: उनी नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बांगे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98-520-90-726।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: सूचना
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशारोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।

0: ಪಾಲಿಸ್ಲೆ ನಿಟ್ಟೋ ನಿಂದ್ರೆ
1: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर

0: जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 5 56 56 4 55।
2: एनएमबी द्वारा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
3: रारा को निर्मल पानी जस्ते स्वच्छ, आफ्नो अमूल्य बचत। आज खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, डेबिट कार्ड, डिमैट र मेरो शेयर पनि।
2: प्रदेशको प्रगति संग।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही भदौ 20 गते शनिबारका दिन
7: यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
9: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0 5 90 6 93।
10: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गाडीमा बित्ता भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
11: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
11: लटिपिराक फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
12: रेडियो भेरी एफएम।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।

0: Stefania. Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

यसरी प्राचीन बनिनाम गरेको राजाको इतिहास सारा क्षण बताएर नारद नाम गरेको ऋषिले आफ्नो दरबार सवारी गंगा सागर पठाउनु भयो प्राचीन बनिलाई। र यस्तै प्रभावबाट तपाईँ पनि यही पुराणको लागि मध्यनजर राखेर आफ्नो कर्तव्यमाथिको बोधमा लम्कनुहोस् भनेर सुन्न काजीलाई पौराणिक शरणमा आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षित श्रीमद भागवत को चतुर्थ स्कंद को अंतिम प्राचीन परिणाम भृगु राजा का छोरा अब दस प्रचेता थे तिनीहरू सधैं भगवान शिवजी को प्रार्थना गर्दथे। शंकर भोले बाबा जगत का मालिक को प्रार्थना करी जीवनचरी बिताउथे। अब तिनले सदैव दस भाई को एउटै मत एउटै बुद्धि एउटै विचार एउटै भावना भएको कारणले दस भाई ने एउटा कन्या बिहा गरेको दस भाई को एउटा श्रीमती देवराई जेठानी भएपछि झगडा गर्छन् एउटी मात्रै भएपछि चुप्प लाग्छ भनेर नत्र के छुट्टी भन्न थालिहाल्छ नि त्यसै कारणले एउटा भएपछि डल्ली कुरा लाउने ठाउँ हुन्न दङ गर्दै बसिरहन्छ। त्यसै कारणले ल दस भाइले एउटा कन्या बिहा गरे तिनीबाट दक्ष नाम गरेको प्रजापतिले बोकाको श्री त्याग गरेर दक्ष राजा भएर जन्माउनु पर्यो। मारिसाका घरबाट महाराज परीक्षित अब यसै सन्दर्भमा यहाँलाई म फेरि प्रमाण गर्दछु भगवान श्याम बसदास शिवजीको यिनै दस भाइले बडो प्रेम साथसँग विन्ती गरे भजन गरे कीर्तन गरे।

0: hari apunanga sarva ganga chandra mahoti hari apunanga sarva ganga chandra mahoti
1: महाराज परीक्षित भाई सुखदेव स्वामी ने बताओ वो श्याम सदाशिव जी को महिमा को वर्णन दक्ष प्रजापति उनका छोरा दक्ष प्रचिता का छोरा फिर जन्मिए रानी त्या देख लो प्रांत का लागे इन्हें विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य तैयारी कर भगवान को भजन मनन कीर्तन करी कर प्रार्थना कर रही घर सवारी हो वो ये नहीं का राजा का कुलमा दक्ष नाम को राजा हो वो दक्ष नाम का राजा का कुल बट अरे प्राचीन बड़ी राजा का वंश वाली समाप्ति जब महाराज पहले राजा कनो जेठा जिसको नाम उत्तनपाद उत्तनपाद राजा का छोरा प्रीमा जब ध्रुव ध्रुव का छोरा उत्कल उत्कल का छोरा वस्त्र वस्त्र का छोरा अंग अंग का छोरा बेन बेन का छोरा प्रेत प्रेतु का छोरा बीतासुन का छोरा हविर्धान हविर्धान का छोरा प्राचीन बरी का छोरा दस प्रसिता का छोरा दक्ष राजा 13 पुस्ता को वर्णन विस्तार प्रस्तुत करे और बाकी हम सबका लागे तपाई के सुन्न चाहनुहुन्छ भन्दा लौ त मेरो प्रभु हजुर का मुखार बिन्दबाट सबै कथाको प्रयोजन सुन्दै सुन्दै सुन्दै आइराखेको छु। अब लास्टमा दक्ष नामको राजाले सृष्टि गरिएको प्रकरण भोलि हामी व्याख्या गर्नेछौ। अहिलेका लागि अब चतुर्थ स्कन्ध सम्पन्न हुन लागेको छ। प्राचीनभरि नामको राजाको कुल वृत्तान्तबाट एक महान प्रसिद्ध राजा हुनुभयो दस प्रसिद्धका छोरा दक्ष। अनि त्यसदेखि पछाडि अब कुलमा मानवर्धक हुँदै हुँदै जानेछ। पछिपछि भगवान स्वयंहरि नारायण वासुदेव परमात्माले ध्यान गरेर प्रार्थना गर्ने विदुर नाम गरेको राजा र मैत्री ऋषिको सम्मा तृतीय स्कन्ध र चतुर्थ स्कन्धले सुसम्पन्न विदुर महाराज अहिले हस्तिनापुर जानुभयो। गुरु म बिदा हुन्छु भनेर आफ्नो पूर्वज घर हस्तिनापुर सवारी हुनुभयो। गंगा सागरपट्टि मैत्र नाम गरेको ऋषि जानुभयो। आज हरिद्वारको कनकल क्षेत्र पवित्रतालाई दुवै जनाले छोड्नुभयो। चतुर्थ स्कन्ध सम्पन्न भयो। 31 अध्यायले पूर्ण भएको। अब म यहाँलाईहरूलाई पञ्चम स्कन्धपट्टिको ध्यान आकर्षण गराउँदैछु। अब पञ्चम स्कन्धमा तपाईँ के सुन्न चाहनुहुन्छ भनेको राजा परीक्षित महाराज यस कारणबाट बारम्बार गर्न जब आज्ञा गर्दै हुनुहुन्छ। अब यहाँ देख्नु प्रान्तका लागि गंगा पवित्र पावन जल गंगा सागरको कपिलदेवको दर्शन गर्न मैत्र नामको ऋषि जानुभयो र थोरै दिनमा मुक्तिको अभिलाषापट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद भागवत पञ्चम स्कन्ध पहिलो अध्याय राजा परीक्षित सुखदेव बताउनुहुन्छ। स्वयं मनुका जेठा छोरा उत्तनपाद कान्छा छोराहरूका छोरा प्रियव्रतको वर्णन सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय राजो वाच प्रियव्रतो भगवता आत्मा रामः कथम मुने गृह रमतेन मुहल कर्म बंध निबंधन पराभव महाराज परीक्षित यसै प्रभावबाट राजा परीक्षित सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ। अब प्रियव्रत नामको राजा स्वयं मनुका छोरा तब सूर्य नारायण किन उदाउने किन अस्ताउने अरूले गरे भन्दा बेग्लै काम गर्छु कि उदायको उदाय कि अस्ताको अस्थाय बनाइदिन्छु भनेर विश्व ब्रह्माण्ड सारा सम्पूर्ण घुम्न लाग्नुभयो प्रियव्रत राजा। एउटा सुमेरु नामको रथ जस्तो डरलाग्दो रथ बनाएर त्यसमा चढेर सूर्यनारायण कहाँबाट उदाउने कहाँबाट अस्ताउने पहिचान गर्छु भनेर दौड़नु भएको। जाँदा जाँदा सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। दोस्रो दिनमा त्योभन्दा परबाट घुमाउनु भयो त्यो दिन अनि सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। तेस्रो दिन त्योभन्दा पर त्यो चारौं दिन त्योभन्दा पर पाँचौं छैटौं र सात दिनसम्म पर परबाट घुम्दै घुम्दै जाँदाखेरिमा सूर्य अस्ताएको अस्ताए उदाएको उदाय के लाग्दो रहेछ बाबा दिक्काउनु भयो भगवान के गर्ने होला बडो चिन्ता लाग्यो। र अनि त्यसदेखि पछाडि प्रियव्रत नामको राजाले विश्व ब्रह्माण्ड सारालाई कब्जा गर्नका लागि जब गाडीको टायरले कुल्चेको जति ठाउँ खाल्डो भयो त्यहाँ चाहिँ पानी जम्यो। गाडीको टायरले नखिचेको जति जग्गा टापु बन्यो त्यहाँ चाहिँ बस्ती बस्यो। सात द्वीप र सात समुद्रको निर्माण गरियो। अनि त्यो बीचमा सबभन्दा पहिला महाराज जम्मू उपलक्ष सालमले कुशक रहन्छ साग पुष्कर भन्ने सातवटा द्वीप अनि जम्मू द्वीपलाई चाहिँ नुनको सागरले बेरेको प्लेक्ष द्वीपलाई उखुको सागरले खुदोले सालमले द्वीपलाई मदिराको सागरले कुश द्वीपलाई घिउको सागरले क्रौँच द्वीपलाई दुधको सागरले साका द्वीपलाई दहीको सागरले पुष्कर द्वीपलाई सुतोदक सागरले गरेर सात द्वीप र सात समुद्रको निर्माण भयो। सात द्वीप सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्र सारा सम्पूर्ण भयो महाराज परीक्षित यो विश्व ब्रह्माण्ड सारा आफ्नै भयो। अब बाँकी के त भनिकन सोद्धाखेरिमा सात द्वीप र सात समुद्रको रचना भएको छ। शाद्दी र सात समुद्रको रचना भइसकेपछि शाद्दी र सात समुद्रको बीचमा विविध प्रकारको देवदेवी देवताहरू प्रकार प्रकारबाट रहेका छन्, जसमध्ये हामी बसेको ठाउँमा चाहिँ नुनको सागरले बेरिएको हुनाको कारणले महाराज परीक्षित हामी बसेको ठाउँमा नुन सस्तो छ। दुई किसिमको छ नुन, एउटा खनिज नुन, एउटा सामुद्रिक नुन। समुद्रबाट झिकिएकोलाई सामुद्रिक नुन, खनेर झिकेकोलाई खनिज नुन।

भगवान को परम प्रिय वायु दान के श्री प्रधान महाराज परीक्षित इन्हें जब राजा प्रियव्रत नाम मेरे को राजा ले आपका 13 भाई छोरा जन्माए विश्वकर्मा की छोरी बिया करेगा थे प्रियव्रत राजा ले के वो जात कुल थियो त्यो बेला में थे न कहीं पची बनिया हो त्यों विश्वकर्मा प्रजापति की छोरी बिया करे हन उनले विश्वकर्मा की छोरी प्रियव्रत ने बिया करे प्रियव्रत की छोरी शुक्र ने बिया करे शुक्र की छोरी राजा यायती ने बिया करे सब सलभ कहीं पर थे महाराज परीक्षित यो थो संसार प्रभाव बाट जब आग्निद्र इदमजी यज्ञ बाबू महावीर हिरण्य रेता धृतपृष्ठ सवन मेरा तिथि पीति होत्र कवि भन्ने 10 भाई छोरा एकपटे उत्तम तामस्र रैवत भन्ने 3 भाई छोरा एकपटे गरिघन राजा प्रियव्रतको जम्मा 13 भाई छोरा मध्येमा 3 भाई छोरा ऊर्ध रेता 3 भाई छोरा बनु 7 भाई छोराले जब 7 दीपको रचना आफ्नो बुबाले गरेको राज्यको राज्य सञ्चालन गरेर जम्मू दीपमा जेठा छोरा आग्निद्रले राज्य गर्नुभयो 11 आयुर्द वर्ष राज्य गरिसकेपछि राजाले के संसार झुटो सम्झेछन् लौ भइगो त रानी भनिकन उर्दस्वती नाम गरेकी महारानीलाई जब यस्ता प्रकारबाट साथमा लिएर राजा कन जम्मू उपलक्ष्य साल पनि कुशकम दशाका पुष्कर द्वीपको निर्माण गर्ने महाराज कन आज अब जम्मा कन सातवटा द्वीप स्रोत स्रोत स्रोत घृतोद स्रोत दधि मण्डोद सुतोद आदि गरिएका सागरको निर्माण गर्ने महामहिम व्यक्ति आज संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो उहाँले भगवानको भजन मनन कृतमा राजा प्रियव्रतको सवारी हुनुभयो प्रियव्रत नामगिरीका राजाका जेठा छोरा आग्निद्रले तपाई हामी बसेको ठाउँमा राज्य गर्नुभयो जसको नाम हो जम्मूद्वीप 4 लाख कोसको छ मतलब लाख योजनको जुन ठाउँमा तपाई हामी अहिले बसेका छौं महाराज परीक्षित त्यो सांसारिक व्यवहारको लागि प्रियव्रत नामगिरीको राजा बडा प्रभावशाली राजा थिए प्रियव्रत नामगिरीको राजाले जब

एघार अविरुद्ध वर्ष राज्य गरिसकेपछि संसारलाई झुट मानेर संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। संसार झुटो छ, संसार झुटो छ, हरि राम सर।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसरू भएको छ मेरा दिनेशै यी भाइजना भया
6: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पड्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ्रोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
9: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबिटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेगवेसी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल डिप्रेसनलाई बुझौ जीवन रोजौ
10: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
9: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
9: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौ डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिऊ आशा जगाऊ जीवन बचाऊ
10: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ ठानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
9: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरुन्त सम्पर्क गर्नुहोस्
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
11: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
9: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
9: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
9: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
9: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
9: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
9: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर 6 मंगलगढ़ी चोक सुर्खेत, सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको